जुवेस्ट के आया इन सिको दस्तूरुल अमल है ये ऐमनी ये हिंद बराई ये वास्ते है ये इन तेरे नतीरा रियायत कर दे यस्त या खैर इन तशार मतालिबे मुस्तहजिल व मुहतवा है ये मरबूत बे सूए इस्तेफादा ये जिनसी असकूत कान बर असास कवानीन डिजिटल हिंद जुर्म कैफरी महसूब मिशवद इदारे ये हवाशनासी हिंद बराई ये इमरूज दर अयालात है ये गुजरात कूच कोंकण गोवा बख्श मरकजी महाराष्ट्र व उड़ीसा बेदलील बारंदगी शदीद तबी सियार शदीद हमराबा बारिश या फौकलाद ये शदीद दर बरखी मनातिक हुशदार किरमि सादिर कर दयास्त इदारे ये हवा शनासी एलाम कर दयास्त के शरायत व रही पिशरवी बिशतर बाधाई मौसमी जनूब गरबी बे बख्शाई अशमला दरियाई अरब गुजरात बख्शाई बाकी मंदिया हरियाणा पंजाब बख्शाई बिशतरी राजस्थान तय चाहरुज आयंदे मोसाई दास्त इन साजमान हम चिन्ह बराई इमरूज दराया था ये छत्तीसगढ़ मध्य प्रदेश राजस्थान कर्नाटक व उत्तराखंड बारंदगी शदीद तबिस यार शदीद पीश बीनी कर दे अस्त इधर ये हवा शनासी हिंद हम चली नीलाम कर के तैये दो तास से रुज आयंदे दर दिल्ली उत्तर प्रदेश पंजाब चंडीगढ़ बारंदगी है ये पराकंदे रुख खादाद दर जाम जहानी फुटबॉल टीम ब्राज़ील इमशब सात यकोसी दकीक बामदाद बे वक्त हिंद दर दीदार मरहल यक हश्त में नहाई दर न्यू जर्सी बे मुसाफे निरूज खादरा दर दिगर दीदार मरहल एक हश्त में नहाई टीम इंग्लिस फरदा सात पंजोसी दकीक बामदाद बे वक्त हिंद दर मिगजिको सीती बाम मिगजिक रूबरू खाद शोद सुबह इमरूज टीम फ्रांस ब पिरूज यक बर सिफर बराबर पारागुए दर मरहल यक हश्त में नहाई के दर फीला दिलफिया बर गुजारशुद जवाज हजूर दर मरहल यक चौर में नहाई रब दस्त आवर्द किलियान ओम्बापे कप्तान टीम फ्रांस तना गुल इन मुसाबिक दर दकीक़े हफ्ताद मजरूए नुक्ते पेनाल्टी बेसमर रसांद इन पेनाल्टी पसजन एलाम शुद के कोमक दावर वीरजोई जरबई पेनाल्टी बेसूद फ्रांस एलाम करद दर दीगर दीदार मरहल यक हश्त में नहाई टीम मराकश ब पीरूजी कात से बर सिफर बराबर कनाडा दर ह्यूस्टन बेजम हश्ती में पयानी राह याफ्त सफर नरेंद्र मोदी नखुश वजीर हिंद बे इंदोजी के अज फरदा आगाज में शवाद बे रवाबित मौजूद म्यान दो किश्वर शताब बिश्तरी खाहद बख्शीद व हमजनीन जमीन हाई ताजई बरा हमकारी म्यान दो किश्वर फराहम खाहद कर्द डॉक्टर तीजान बाय खानंदे सरशनास हुनर पांड वानी व दारंदगी निशान पदमी भूषण अज अयालत छत्तीसगढ़ दरगुजाश्त व पसद यक दौरे ये बीमारी तूलानी दर मौसिये उलूम पजशकी सरासर हिंद दर रायपुर तात दरमान बुद तवानाई चश्मे गिर उ दर जिंद करदन दास्ताना हमास महाभारत बर रु सन उराय बे यकी अज बरदस्त तरीन चेरा फरहंग आम हिंद तब्दील करद बुद در قدر دانی از خدمات برجسته او به هنرهای مردمی هند نشانهای پدم شیری پدم بوشن و پدم وی بوشن بیوه اعطا شده بود رئیس جمهور دراپدی مورمو معاون رئیس جمهور رادا کریشنن و نخست وزیر نریندر مودی با ابراز اندو در گذشته وی را تسلیت گفتند جلسه بارانی پارلمان هند از 20 زوی آغاز می شود و تا 13 اوت ادامه خواهد داشت. کیرن ریجیجو وزیر امور پارلمانی اعلام کرد که رئیس جمهور دراپدی مورمو با پیشنهاد دولت برای برگزاری این جلسه از 20 زوی موافقت کرده است. پوشکر سنگ دامی سروزیر ایالت اتراکند امروز نخستین گروه زائران سفر کایلاش منصورور 2026 را از شهر تاناکپور در منطقه چمپاوت برای ادامه این زیارت ارسال نمود. این گروه شامل 49 زائر است که در میان آنها یک پزشک، 34 مرد و 15 زن حضور دارند. طرح ملی ICMR ماینز از برنامه های اصلی شورای تحقیقات پزشکی هند در جایزه ملی دولت الکترونیک 2026 موافق به دریافت مدال طلا شد. این جایزه
را دکتر جیتندرا سینگ وزیر مشاور در امور کارکنان شکایت های مردمی و